0: سا اسٹیٹ ہے وہ اسٹیٹ کو ڈومینیٹ جو کوسٹل اسٹیٹ ہیں ظاہر ہے کہ وہ لوگ وہاں پہ تعینات ہیں اور وہ لوگ اس کو آسانی سے ڈومینیٹ کر سکتے ہیں. تو دا پوائنٹ از یو نو اف یو وانٹ ٹو انٹروین ہاؤ مچ ڈو یو وانٹ ٹو انٹروین اینڈ واٹ کاسٹ آر یو ولنگ ٹو پے فار دیٹ انٹروینشن. سو اٹ از اے چیلنج. جیوگرافی ول ڈومینیٹ ا لاٹ آف اسٹریٹجیز اینڈ ون نیڈز ٹو انڈرسٹینڈ دیٹ. تو اٹ از اے ویری ویری چیلنجنگ مومنٹ بٹ یو نو وی ہیو ٹو جسٹ الائن آور سیلوز ود جیوگرافی.
1: آپ نے ایک بہت بڑی بات کی کہ جیوگرافی ڈسائڈ کرتی ہے دیشوں کی ڈیسٹنی, اور اس کو ہم کیا کہیں کہ جیوگرافی نے ڈیسائڈ کیا ہے کہ ہند مہاساگر کو ہم ڈومینیٹ کرتے ہیں, پورا اوشن کیول انڈیا کے نام پر ہے ہند مہاساگر. ایسی پرستھتی میں ایک ہم نے اسٹریٹ آف ہرمز دیکھا, آپ آلریڈی اس سمے ریڈ سی کے آس پاس موجود ہیں وہاں بھارت کی ہمارے ہتوں کی سرکشا کے لیے. دوسری طرف اگر ہم جائیں اور یہاں پر شاید ایسے 8 سے 10 چوک پوائنٹس ہیں جو ہم بہت بڑی بھومکا وہاں نبھاتے ہیں. ایسے میں ملاقا اسٹریٹس ہوا, سنڈا اسٹریٹ ہوا, لومبک ہوا, وہاں پر کیا ہم کو اور اپنی مضبوطی بڑھانے کی آوشکتا ہے؟
0: سو دیکھیے, سب سے پہلے تو ہم اپنی جغرافی کو بہت اچھی طریقے سے سمجھتے ہیں, اور ہم یہ بھی سمجھتے ہیں کہ ہند مہاساگر میں جو انٹری اور ایکسس ملتا ہے وہ صرف چوک پوائنٹ سے ملتے ہیں. صرف ابھی نہیں, ہم دشکوں سے کہتے آئے ہیں کہ انڈین اوشن از اے اسٹریٹجک سینٹر آف گریویٹی آف دا ورلڈ اٹینشن, اینڈ دیز چوک پوائنٹس آر ویری ویری امپورٹنٹ. سو ان آل آر اسسمنٹس آف آر اون رولس, آر اون ریسپانسبلٹیز, آر اون فورس لیولس, آر اون ڈپلومنٹ پیٹرنس, ہم یہ سارے چوک پوائنٹس کو معنی دیتے ہیں, بہت معنی دیتے ہیں. اور بھارتیہ نوسینا کا ایک ڈپلومنٹ فلاسفی ہے جس کو ہم مشن بیسڈ ڈپلومنٹ کہتے ہیں. کئی سالوں سے اس فلاسفی کا ہم استعمال کر رہے ہیں, اور اس فلاسفی کے انترگت ہم لوگ کئی مشنز کو ہم نے آئیڈینٹیفائی کیے ہیں آن مینی آف دیز چوک پوائنٹس, جو پوٹینشیل ہاٹ اسپاٹس, جو پوٹینشیل امپورٹنٹ پلیسز ہیں, اور وہاں پہ ہم مشن بیسڈ ڈپلومنٹ کر رہے ہیں. جیسے آپ کو پتا ہے کہ دا گلف آف ایڈن میں 2008 سے لے کے لگاتار ہر روز وہاں پہ ایک بھارتیہ نوسینا کے ایک بہت ہی سکشم یونٹ تعینات ہے لگاتار, اینڈ دیٹ از اے اسٹینڈنگ کمٹمنٹ. گلف آف عمان کے پاس بھی ہمارا ایک بہت ہی سکشم پلیٹفارم ہمیشہ ہی تعینات ہے, دیٹس آلسو اے اسٹینڈنگ کمٹمنٹ. اور جہاں پر بھی ضرورت پڑے گی وہاں پر ہم ڈپلوائے کریں گے. یہ ہمارا کام ہے, وی ہیو بین ریز فار دس, وی ہیو بین ٹرین فار دس, اینڈ دس از آر پرپز, وی ول فلفل اٹ.
1: بہت سندر بات آپ نے کہی, اور بالکل صحیح ہے, ہم جس طرح سے ڈپلوئڈ ہیں. آپ ایئر کرافٹ کیریئر کی بات کر رہے ہیں, 3 ایئر کرافٹ کیریئر نیوی کا ہمارا سپنا ہے, ایک چوتھا ایئر کرافٹ کیریئر ہمارے پاس آلریڈی ہے انڈمان اور نکوبار دویپ کے روپ میں, کیا اس کو اور مضبوط کرنے کی آوشکتا ہے؟ گریٹ نکوبار آئیلینڈ پروجیکٹ آپ کی اس کے بارے میں کیا سوچ ہے؟
0: اس کے بارے میں میری یہ سوچ ہے کہ وی ہیو ٹو فائٹ ٹو آر ایڈوانٹیجز. جہاں پر بھی جغرافی ہم کو ایڈوانٹیج دیتے ہیں, اس ایڈوانٹیج کو ہم کو پورا لابھ اٹھانا چاہیے. جو انڈمان نکوبار آئیلینڈز ہیں وہ ہمارے لیے بہت ہی اسٹریٹجک امپورٹنس رکھتے ہیں, اور ہمارے ریچ بہت بڑھاتے ہیں ٹورڈز ساؤتھ ایسٹ ایشیا, ملاقا اسٹریٹس, ساؤتھ چائنا سی اینڈ دا پیسیفک. سو یدی وہ ہمارے ریچ بڑھانے کا وہ امپورٹنٹ رول نبھاتے ہیں تو ضرور ہم کو اس کا ایڈوانٹیج لینا ہی چاہیے. یہ از دیٹ اے فورتھ ایئر کرافٹ کیریئر؟ کچھ لوگ ایسے کہتے ہیں کہ اٹس اے فورتھ ایئر کرافٹ کیریئر. میں نہیں مانتا ہوں, میں صرف مانتا ہوں کہ وہ ایک جغرافک لوکیشن ہے جو ہمارے لیے بہت ہی سارا اسٹریٹجک ایڈوانٹیج دیتا ہے, اور اس ایڈوانٹیج کو پورا فائدہ ہم کو اٹھانا چاہیے, پورا لابھ اٹھانا چاہیے. بٹ دا مین پرپز آف این ایئر کرافٹ کیریئر از ٹو ریمین موبائل, اینڈ ہند مہاساگر تو بہت ہی وشال سمندر ہے, اور وہاں پہ ڈسٹینسز بہت یو نو ہزاروں کلو میٹر میں چلتے ہیں. سو ٹو بی افیکٹو اف یو ہیو اے رول ان ایوری پارٹ آف دا انڈین اوشن ریجن, دین یو نیڈ ٹو بی ایبل ٹو پرفارم دیٹ رول ان ایوری پارٹ آف دا انڈین اوشن ریجن, اینڈ ٹو بی ایبل ٹو پرفارم دیٹ رول ان ایوری پارٹ یو نیڈ ٹو بی موبائل. And that's what an aircraft carrier does. An aircraft carrier brings a lot of capability that is mobile, that can pose a threat to the adversary at all parts. And I think it's important to make the distinction between what is static and what is mobile. What is static has its importance, and we need to take advantage of that importance. But what is mobile cannot be replaced by what is static.
1: So, ek prashn aur agar isi se juda, kya humko wahan par ek उसको डेवलप करने की आवश्यकता है, ट्रांसशिपमेंट पोर्ट, नेवल बेस, उससे हमारी आर्थिक शक्ति, सामरिक शक्ति और बढ़ेगी आपकी दृष्टि में?
0: देखिए, मेरी दृष्टि में जो इंटरनेशनल कंटेनर ट्रांसशिपमेंट टर्मिनल वहाँ पे हो या ना हो, वो इकोनॉमिक फैक्टर्स को मद्देनजर रखते हुए लोग डिसीजन लेंगे, बिकॉज देयर हैज टू बी अ बिजनेस मॉडल. वहाँ पे नेवल बेस की ज़रूरत है कि नहीं, आप यदि मुझसे पूछ रहे हैं तो मैं कहूँगा ज़रूर वहाँ पे नेवल बेस अगर रहने से देश के हित में बहुत सारा लाभ होगा और हमको करना चाहिए, बिकॉज एज आई सेड इट इज़ अ वेरी स्ट्रेटेजिक ज्योग्राफी और वहाँ से हमारा रीच और आगे बढ़ सकता है, तो देश की सुरक्षा हित के लिए बहुत ही अच्छा है. सो एज अ नेवल ऑफिसर, एज अ प्रोफेशनल मिलिट्री मैन, आई वुड से दैट हैविंग अ मिलिट्री बेस देयर विल बी टू अ ग्रेट एडवांटेज ऑफ नेशनल सिक्योरिटी.
1: सर, आज तक के इस महामंच पर आप मेरे साथ जुड़े, हमारे साथ जुड़े, अपने विचार आपने साझा किए, आपको बहुत बहुत धन्यवाद.
0: थैंक यू वेरी मच. बहुत बहुत धन्यवाद.
2: चलिए आगे बढ़ते हैं, एक बार फिर से बात करेंगे सत्य निकेतन मकान हादसे के. इस मामले में रेस्क्यू ऑपरेशन लगातार चल रहा है, मुख्य आरोपी पकड़ा गया है, उसको दिल्ली लाया जा रहा है, उसे कोर्ट में पेश भी किया जाएगा, आगे की कार्रवाई होगी. लेकिन इस बीच में आपको बता दें 7 लोगों की मौत हो गई है. दिल्ली सरकार ने कुछ एक्शन भी लिया है, एमसीडी के 5 अधिकारियों पर कार्रवाई की, उनको सस्पेंड किया गया. जहां ये भी बातें थी कि जो कार्रवाई होगी वो सिर्फ सस्पेंड करने की नहीं होगी, बर्खास्त करने की होगी. वो बर्खास्त करने की कार्रवाई कब होगी? सवाल एक ये भी है कि दिल्ली में क्या इस तरह की एक ड्राइव चलाई जाएगी जिसमें चिन्हीकरण हो, चिन्हीकरण ऐसे जर्जर मकानों का जो भविष्य में खतरा पैदा हो सकते हैं, खतरा बन सकते हैं, क्या ऐसे मकानों का चिन्हीकरण नहीं होना चाहिए? और एक मांग अब ये भी हो रही है कि एमसीडी के वो अधिकारी जो रिटायर हो चुके हैं या जो अभी भी है, उनकी कम से कम आय की तो जांच होनी चाहिए, क्योंकि एमसीडी को भ्रष्टाचार का अड्डा लोग बताते हैं. स्थानीय लोग भी यही आरोप लगाते हैं कि कोई भी काम कराना हो, कोई भी अगर मंजिल एक के बाद एक ऊपर बढ़ानी हो तो उसके लिए ज्यादा कुछ नहीं, कुछ पैसे लगते हैं और उसके बाद कुछ भी काम हो सकता है. देश की राजधानी दिल्ली जो लगातार जहां पर बिल्डिंगें गिर रहे हैं और खतरा बना हुआ, और इसीलिए ये सवाल है कि ऐसा तो नहीं है कि पहली बिल्डिंग गिरी, इससे पहले भी देश की राजधानी में बिल्डिंग गिरी, करोल बाग हो, रोहिणी हो, बुराड़ी हो, अलग अलग जगहों पर बिल्डिंगें गिरी, उसके बाद भी यही बयान थे और एक बार फिर से हादसा हो गया. इस हादसे के बाद भी ये सवाल लगातार बना हुआ है कि हादसे रुकेंगे कब, इमारतें गिरना थमेंगे कब.
3: इस शख्स को गौर से देखिए, जान बचाने के लिए भागते इस शख्स के चेहरे पर खौफ के भाव आप आसानी से देख और पढ़ सकते हैं. ये दिल्ली के सत्य निकेतन का सीसीटीवी वीडियो है, जब एक 5 मंजिला इमारत ताश के पत्ते की तरह भर भरा कर गिर जाती है और वहां मौजूद लोगों को जान बचाने के लिए यूं भागना पड़ता है.
4: मुख्यमंत्री के द्वारा भले ही ये कहा जा रहा हो कि किसी भी जो दोषी है उसके खिलाफ एक्शन होगा और उसको बख्शा नहीं जाएगा, लेकिन सबसे बड़ी बात है, मैं इस वक्त ग्राउंड जीरो पर मौजूद हूं और यहां की अभी सुबह की तस्वीरें आपको दिखा रहे हैं कि किस तरीके से यहां पर रेस्क्यू ऑपरेशन जो है वो चल रहा है. इसके साथ साथ जो बगल वाली बिल्डिंग है उसको भी काफी खतरा है, जहां पर पिलर लगा करके ये कहा जा रहा है कि सभी लोग जो उस बिल्डिंग में थे उसको खाली कराया गया. एक बार आपको तस्वीरें दिखाते हैं कि ये सामने जो है यहां पर रेस्क्यू ऑपरेशन इस वक्त जो है यहां पर फायर ब्रिगेड के द्वारा, इसके साथ साथ एनडीआरएफ की टीमों के द्वारा इस वक्त किया जा रहा है. इसमें नीचे की तरफ जो आप देख रहे हैं कि लोहे के पिलर इसमें लगाए गए हैं, जिसमें ये बताया जा रहा है, स्थानीय लोग लगातार ये बता रहे हैं कि ये बिल्डिंग जो है, जो बगल वाली बिल्डिंग थी उसके सपोर्ट में ये खड़ी हुई.
3: जिससे अक्सर होता है, इस बार भी हुआ. जब बेसमेंट में खुदाई हो रही थी तो प्रशासन सोता रहा, जब बेसमेंट में पानी भर रहा था प्रशासन ने ध्यान नहीं दिया, जब खतरे को न्योता दिया जा रहा था प्रशासन कहीं मौजूद नहीं था. अब तक आप जान गए होंगे कि आखिर ये इमारत हादसे का शिकार कैसे हुई, जब गैर कानूनी तरीके से 3 की बजाय 5 मंजिला इमारत बना दी जाए, जब नियमों को ताक पर रखते हुए बेसमेंट को खोद दिया जाए.